0: Choice FM 90.4 MHz.
1: Choice FM Time Check.
2: अहिले बिहानको 6 बजेको छ.
1: It's 6 AM.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 1 गते सोमबार, सन 2026 जून 15 तारीख अधिक जेठ कृष्ण पक्षको सोमबार औंसी।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
0: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
1: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
0: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
1: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जीत, जापान र नेदरल्याण्डसले बराबरी खेले। आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दैछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। सातै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गएको वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले त्यसै आरआरीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउँदो आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। कोशीको आउँदो आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले बजेटको आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जीत बहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो वर्षका लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट हरेक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै गएको आरोप लाग्ने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
3: संविधान बनेको 11 वर्षपछि पालिकाहरूले मालपोत सेवा सम्बन्धी अधिकार पाएका छन्। सरकारले मालपोत र नापी सम्बन्धी नियमावली संशोधन गर्दै यस सम्बन्धी अधिकार पालिकालाई दिएको हो। दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब पालिकाबाटै जग्गा सम्बन्धी सम्पूर्ण काम गर्ने बाटो खुलेको छ। यसका लागि पालिकाहरूले गृह कार्य समेत अगाडि बढ़ाइसकेका छन्। संविधान जारी भएको 11 वर्षसम्म बल्ल पालिकाहरूले संविधान प्रदत्त अधिकार पाएका हुन्। स्थानीय तला अधिकार हस्तान्तरण भइसके अब जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी काम पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौं। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापी कार्यालयले दिँदै आएका सेवा प्रदान गर्नुपर्ने हुन्छ। तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले शुरूमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेन्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डीएपी, यूरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाई शुरू हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोर्खापत्रले लेखेको छ।
3: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण प्रियासी नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन् बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालू आर्थिक वर्षको पहिलो 6 महिना साउनदेखि पुषसम्म साना मझौला र ठूला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गएको आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता संख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि जगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको 6 महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग संख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यससँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायीहरूले बताएका छन्।
2: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: बेटर अप्लायन्सेसका एसी कुलर,

0: कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता, मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने, निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको व्यवसायको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रादेशिक र जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशका अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुई प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त छन्। यसले परम्परागत पार्टीहरू जस्तै रासपा पनि गुटबन्दी र पदको हानथापमा फस्न थालेको आभास दिन्छ। आजको अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। यसैबीच कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास, गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा आइतबार आयोजित इतरपक्षको प्रदेश स्तरीय भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका छन्। भनाईमा मात्र होइन, व्यवहारमै कांग्रेसमा अलग पार्टीको अभ्यास भइरहेको छ। यस्तै एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त हो पहिले सुन्ने अनि मात्र थुन्ने, दोषी छुट्नु तर एकजना पनि निर्दोष नफसुन् भन्ने नै यसको मूल भावना हो। तर पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ। पूर्व डीआईजी पितामर अधिकारी भन्नुहुन्छ, कुन कसुर फौजदारी हो, कुन देवानी हो भन्ने कानूनले स्पष्ट गरेको छ। त्यस अनुसार प्रहरीलाई काम गर्न स्वायत्त छोड्नुपर्छ। यस्तै प्रहरी प्रवक्ता अभिनारायण काफ्ले हामी प्राविधिक प्रमाणसहित निष्पक्ष अनुसन्धान गर्ने काममा केन्द्रित छौं भन्नुभएको छ भने राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले अनुसन्धान विशुद्ध प्रहरीको जिम्मेवारी हो भन्ने राजनैतिक नेतृत्वले बुझ्नुपर्छ भनेर लेख्नु भएको छ। पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति, शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: विवाहको कानूनी उमेर 20 वर्ष भए पनि लुकीछिपी गरिने बालविवाह अझै कायमै छ। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बालविवाह हुने गरेको छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक ठाउँमा पनि बहस चल्न थालेको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
3: हिजो आज शहरमा मात्र होइन गाउँ गाउँमा समेत बाल विवाह गर्न हुँदैन भन्ने सचेतना पुगेको छ। तर अहिले देखिने गरी नभई लुकी छिपी गर्ने बाल विवाह अत्यधिक रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको

0: सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र।
1: विगत जिल्लामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। बाल विवाह चाहिँ गर्न हुन्न भने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँ होइन केही ठाउँ विशेषहरूमा चाहिँ धर्म संस्कृतिले र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ अहिले।
0: विगतका तुलनामा बाल विवाहको उजुरी तथा सूचना एकदमै कम आउने गरेको प्रहरीको तथ्याङ्क छ। एक वर्षमा 77 जिल्लामा जम्मा 61 मात्रै बाल विवाहको उजुरी दर्ता भएको तथ्याङ्कले पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको अनुमान छ। यही सन्दर्भमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा पनि चर्चा हुन थालेको छ। विवाहको कानूनी उमेर घटाउने बहस किन चलिरहेको छ त? राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहाल।
2: उमेर घटाएपछि त बाल विवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि। अहिले त 20 वर्ष छ र पो, 20 वर्ष भन्दा मुनिकोले चाहिँ बाल विवाह गरेको धेरै देखिन्छ त। तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ। एउटा जनसङ्ख्यालाई पनि वृद्धि गर्नलाई हो कि बाल विवाहलाई प्रशय दिन खोजेको, उमेर घटाएर भए पनि भन्ने हुन्छ। त्यही भएर चाहिँ बाल विवाह यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्, धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त? किन कानूनहरू परिवर्तन गर्न खोजियो त? साँच्चै समाज भयावै अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्? प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि।
0: नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरू मध्ये एक हो। मध्य प्रदेशमा सबैभन्दा बढी बाल विवाह हुने गरेको छ। प्रहरीमा उजुरी पर्ने बाल विवाहको घटनामा पनि पीड़ित समूह 16 देखि 18 वर्षका हुने गरेकाले विवाहको कानूनी उमेर घटाउनु पर्ने बहस चलिरहेको जानकारहरू बताउँछन्। विवाहको कानूनी उमेर घटाउनु भन्दा बाल विवाह रोक्न नै आवश्यक पहल थाल्नु पर्नेमा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी मिश्रको जोड़ छ।
1: विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ। किन भन्दाखेरि पढ्ने मान्छेले पनि करिब करिब पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जान सक्ने अवस्थाहरूको विषय एनालाइसिस पनि गर्न सक्ने भयो। अलिकति एवेरनेसको पाटोमा जानुपर्छ। कहिलेकाहीँ कानून र परम्परा बीच द्वन्द हुनसक्छ, कानून र चाहिँ सोसाइटी बीच द्वन्द हुनसक्छ। त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानून, कानून र सोसाइटीको द्वन्द हुने गरी कानून बनिरहेको छ नि हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ एवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
3: नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि भइरहेको प्रयासको विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी गौतम मिश्र र राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव गीता कुमारी दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
7: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
6: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। रातो रंगको आकर्षक कोका कोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटनमा रहेको विशाल एटीएनटी स्टेडियमभित्र व्यस्त देखिनुहुन्छ। 2026 फिफा विश्वकपका लागि डलास स्टेडियम नाम दिएको यो रंगशालाभित्रका उहाँका तस्विर र भिडियो पछिल्ला 3 हप्तादेखि सामाजिक सञ्जालमा भाइरल छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िनुभएका उहाँ नेपालीका लागि गर्व बन्नु भएको छ। ती युवा हुनुहुन्छ 29 वर्षीय अश्विन राज पोखरेल। सन् 2018 अमेरिकामा बस्दै आउनुभएका पोखरेल विश्वकपमा कोका कोलाका लीड सुपरभाइजरका रूपमा डल्लास रंगशालामा कार्यरत हुनुहुन्छ। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए। आजको कान्तिपुर दैनिकले यो खबर लेखेको छ।
3: अब विदेशको खबर। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनैतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजिम घरिबादीले राज्य सञ्चालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा छलफल हुनेछ। सम्झौता अनुसार दुवै पक्षले युद्धविराम कायम राख्ने, हर्मुज जलमार्ग खुला गर्ने, समुद्री यातायातमा लगाइएका अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्तामार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने पनि सहमति भएको छ।
7: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजय शुरूआत गरेको छ भने जापान र नेदरल्याण्डसले अङ्क बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डसका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर 57 मिनटमा जापानका केइतो नाकामुराले बराबरी गोल फर्काए। त्यसपछि 64 मिनटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्डसलाई पुनः अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सृजना गर्दै 88 मिनटमा डाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान 1-1 बटुलेका छन्। यता ह्युस्टनमा सम्पन्न समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोल अन्तरको फराकिलो जित निकालेको छ। खेलको 6 मिनटमै फेलिक्स नेमेचाले जर्मनीले अग्रता दिलाएका थिए। तर 81 मिनटमा लिभानो कोमेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेलमा पुनः नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो। निको स्लोटरबेक, काई हाइबर्ट्स, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाबले गोल गरेका छन्।
9: हार्बर्टजीले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। जोसुआ किमिखले दुई गोलका अवसर सृजना गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। यो जितसँगै जर्मनीले समूह ईमा बलियो शुरूआत गरेको छ भने उराकाओले पहिलो खेलमै हाल ठूलो हार बेहोरेको छ। यसैबीच फिलाडेल्फियाले समूह ई अन्तर्गत आइभरी कोस्ट र इक्वेटर बीचको खेल अहिले चलिरहेको छ। 74 मिनट चलिरहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली विजय शुरूआत गर्ने लक्ष्यसहित मैदानमा छन्। विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। मेक्सिको मोन्टेरेमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 7:45 शुरू हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चिनिया विदेश मन्त्री याङ यीको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
9: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ।
3: नेपालले ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेल मार्ग आयोजनाको काम भने सुस्त रहेको खबर गोर्खा पत्रले लेखेको छ।
9: कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएको घटनामा स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढ़ाएको छ। डिभिजन वन कार्यालय धनगढ़ी र सब डिभिजन कार्यालय अत्तरियाबाट 12 कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर घटनाबारे सोधपूछ थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले बताउनुभयो। पक्राउ पर्नेमा वन रक्षकदेखि अधिकृत तहसम्मका कर्मचारी रहेका खबर आजको नयाँ पत्रिकामा छ।
3: नेपालको सबैभन्दा जेठो संवैधानिक अंग लोक सेवा आयोगले सार्वजनिक प्रशासनतर्फको पदपूर्तिलाई थप सुदृढ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ काम अगाडि बढ़ाएको छ।
9: केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण 126 उपयोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालू आर्थिक वर्ष 82-83 पहिलो 9 महिनामा देशका 12 ठाउँमा त्यो संख्याका नमूना परीक्षण गरेकामा 126 खान नहुने र 49 केही दिन पर्खेर मात्र खान मिल्ने विषादीको मात्रा पाइएको हो।
3: काया कैरनमा अब पालो उखानको।
9: सोमबारे औंसी के बार पर्यो, काटेको बोको के बेथाले मर्यो।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
9: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
3: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
9: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
3: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
9: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्याण्डसले बराबरी खेले। आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ हर्क साम्पाङ जस्तै देखिने मान्छे संसद बैठक शुरू हुनु बित्तिकै जुरुक्क उठेका छन् अनि हातमा रहेको मोबाइलमा फेसबुक देखाउँदै उनी भन्दैछन्, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले विकल्प वर्ल्ड कप खेलेको छैन भनेर फेसबुकमा पोस्ट दिनु भएको छ, कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: me a extreme energy drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएको पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404549, मोबाइल नम्बर 9856404900 र 9856303082।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 9841625300, 9463656462, 9415019161 र 9466042।

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98510-21-336।

0: संगम मेडी हेल्थ क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
3: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् विक्ट्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ विक्ट्री कम्प्युटर्स। फोन 064-421-315 गोर्खा।

0: स्वाइस एफएम 90.4 मेगाहर्ज
1: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
2: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी,
1: व्यवसाय सुरक्षित भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा,
2: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा
1: सम्पर्क गुणाखर गौतम मोबाइल 98560 17970 98560 17970।

0: you?
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
4: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
4: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210, 98574-24210।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
5: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका छ दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560-70133, 98460-56415, 98460-99033, 98460-42722 र 98560-42631।
7: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98511-35194।
8: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
9: भेटे नि, होटल गोर्खा प्यालेस।
8: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
9: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
8: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
6: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
9: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
1: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
0: त्यहाँ त्यस्तो विशेष के छ र?
1: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
0: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
1: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0565 40 0 49, मोबाइल नम्बर 98 560 40 479 र 98 560 30 0 82।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
0: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय, फुजेलीको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98 460 26 176, 98 16 17 33 51।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
5: हाम्रै बालकृष्ण भाइकोमा नि।
6: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?

0: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
0: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
0: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 98-560-88-088।
2: Yamaha Monsoon Service Camp, Export Gear for Rainy Ride, Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
3: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15-point चेकअप र फ्री बाइक वास।
4: थप जानकारीका लागि यामाहा शोरूम हरमटारी गोर्खा, फोन 0064-20-433, मोबाइल 98-560-18-433।
5: चोइस एफएम 90.4 मेगाहर्ट्ज।

0: Sonia. Extreme energy drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0674213700 गोर्खा।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ,
2: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाउन, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 9816170612 9816170612।
2: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
5: हाम्रै बालकृष्ण भाइको मानि।
6: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
7: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
8: हाम्रै बालकृष्ण सरको मानि सर।
9: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
10: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
11: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार। सम्पर्क 9856404283 र 9008848031।
12: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
13: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
12: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
13: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
12: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
1: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 9796704003।

0: Choice FM 90.4 MHz.
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
2: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
5: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
6: भान्साबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
7: प्लास्टिक जन्य सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
8: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
4: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, गोर्खा बनाओ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिरेजमा।
9: आरामदायी सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
4: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाइ,
9: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
4: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।
10: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
10: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
3: नारायण वस्त्रालय फुजेलेको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
4: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
4: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
7: भेटे नि, होटल गोर्खा प्यालेस।
4: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
7: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
4: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
8: सम्पर्क होटल गोर्खा प्यालेस, हरमतारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: Extreme energy drink.
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 98461235, 98463656, 98415019, 61 र 98466042।

विज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बारी थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।

0: हाम्रो वन हाम्रो जीवन।
1: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527, 9841527। बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि, युपीभीसी झ्याल।

0: र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
1: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
2: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 93 54, 98111 93 54।
3: Yamaha Monsoon Service Camp, Expert Care for Rainy Ride, Just 24 to 30. दक्ष मेकानिकद्वारा देशभरिका 200+ बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
4: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास।
5: थप जानकारीका लागि यामाहा शोरूम हरमटारी गोर्खा, फोन 0664-20-433, मोबाइल 98568-18433।

0: Media,
1: Extreme Energy Drink.
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
5: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
6: मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
8: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
8: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970।
9: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
10: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
10: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
8: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
10: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064 421 322 र 421 443।

0: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडिहेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
3: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल्ड उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
5: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
0: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।
6: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 064-421-315 गोर्खा।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
4: नारायण
2: वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
8: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
9: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
8: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
10: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
8: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
11: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
12: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
11: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अङ्ग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98-560-70-130, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।

भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढाइ हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढाइ हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-019-61 र 98466-40622।

विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानी।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानी।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानी सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसस जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
10: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
11: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
10: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
11: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
10: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
12: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
1: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-24-658, मोबाइल नम्बर 97-69-40-491-403।
13: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
13: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
13: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 9856-88-088।
1: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
12: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
14: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
1: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
12: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811-91-354, 9811-91-354।
15: Yamaha Monsoon Service Camp, Expert Care for Rainy Ride, Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
16: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास।
1: थप जानकारीका लागि यामाहा शोरूम, हरमटारी गोर्खा। फोन 0664-24-433, मोबाइल 9856-18-433।
17: यस यामाहा।

0: Zirconia.
1: Extreme energy drink.
2: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नुपरेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 06-4-21-323 हरमतारी गोर्खा।
3: हाम्रो वन हाम्रो जीवन।
4: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
3: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
4: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
3: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिंगर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
4: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
3: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, ए

0: निर्माणमा जुटौं।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
5: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
6: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
3: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
7: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
7: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560-17970, 98560-17970।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511-35194। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
2: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
2: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664-20-206, मोबाइल 98-510-21-336।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
4: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410-51-227, 98410-51-227।
1: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ? पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौ। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौ, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678-73-632 र 98432-85516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: Extreme energy drink.
1: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
1: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 133, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।

0: Twice FM 90.4 MHz.
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063631, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98 576 24 210, 98 576 24 210।
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
4: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-20-212, 064-20-212।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाइ हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-01961 र 98466-40622।

0: वाव, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाव, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
3: वाव, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
0: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548।
6: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
7: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
6: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
7: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
6: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
8: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
9: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
8: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-4-91-403।
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
8: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
8: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
10: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 9856-88-088।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
9: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
11: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
9: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811-91-354, 9811-91-354।
12: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
13: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: यामाहा मनसून सर्विस क्याम्प, एक्सपर्ट केयर फर रेनी राइड, जस्ट 24-30। दक्ष मेकानिक द्वारा देशभरिका 200+ बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
16: यही जेष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15-point चेकअप र फ्री बाइक वास।
8: थप जानकारीका लागि यामाहा शोरूम हरमटारी गोर्खा, फोन 0764-20-433, मोबाइल 9856-18-433।
17: यामाहा।

0: Mania.
1: Extreme energy drink.
2: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
3: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
2: त्यहाँ त्यस्तो विशेष के छ र?
3: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
2: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
3: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0565 40 49 50, मोबाइल नम्बर 98 560 40 479 र 98 560 30 082।
3: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाकर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
2: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0664213115 र मोबाइल 98 560 40 018।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा, सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
9: गोर्खा बजार कालिका काखैमा
7: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 98 460 26 176, 98 16 17 33 51।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
5: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र

0: प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
1: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका छ, दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।

0: Mania Extreme Energy Drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।

0: چوایس اف ام 90.4 مگاهرتز.
1: हजुरहरु पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063683381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227। 98410 51227।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जिसा छ जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48 831।
6: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
7: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
6: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
7: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
6: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
8: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
9: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
8: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमतारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
8: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
8: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
10: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 98568808।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा एघारमा शैक्षिक सत्र 2083का लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाइ हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461 300 98463 56 4662, 98415 019 61 र 98466 40 6 22।
1: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: स्तनपान सम्बन्धी जानकारी: स्तनपान भन्नाले शिशुलाई जन्म दिइसकेपछि आमाले आफ्नो स्तनबाट निस्केको प्राकृतिक दूध खुवाउनु हो। शिशु जन्मेको जति सक्दो चाँडो एक घण्टाभित्र आमाको दूध खुवाउन शुरू गर्नुपर्छ। शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि 6 महिना पूरा नभएसम्म आमाको दूध मात्र खुवाउनुपर्छ, पानी पनि खुवाउनु हुँदैन, जसलाई पूर्ण स्तनपान भनिन्छ। शिशुलाई 6 महिनापछि पूरक खानाको साथमा कम्तीमा 2 वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्छ। आमाको दूध खुवाउँदा हुने फाइदाहरू: आमाको दूध बालबालिकाको लागि अमृत समान हो, यसले बालबालिकाको जीवन रक्षा गर्दछ। पहिलो बाक्लो बेगौती दूध खोप सरह काम गर्दछ र निमोनिया, झाडा पखला, कान, छाला, पेट तथा श्वास प्रश्वास संक्रमणसँग लड्न सक्ने क्षमता बढ़ाउँछ। यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्वहरू हुन्छ। शिशु जन्मने बित्तिकै आमाको दूध खुवायो भने सालनाल छिट्टै बाहिर निस्कन सहयोग गर्दछ, किनभने शिशुले दूध चुस्दा पाठेघर खुम्चिन्छ, जसले गर्दा बच्चा जन्माएपछि बढ़ी रगत बग्ने खतरालाई घटाउँदछ, महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई पनि घटाउँदछ। आमाको कामको भारलाई घटाउँदछ, पानी उमाल्न, इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन। आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ। यो सधैँ सफा, सुरक्षित, पोसिलो र ठिक तापक्रमको हुन्छ। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य कार्यालय, गोर्खा।
4: तिमीलाई सन्चो छैन कि के हो?
5: हेर न, 2 हप्तादेखि लगातार खोकी लागिरहेको छ, साँझ पख हल्का ज्वरो पनि आउँछ, छाती पनि दुख्छ, के भएको होला?
4: कतै तिमीलाई छेरोग त भएन?
5: छेरोग?
4: मलाई पनि छेरोग हुँदा यसै गरी 2 हप्तादेखि लगातार खोकी लागिरहेको थियो, साँझ पख हल्का ज्वरो पनि आउँथ्यो, त्यसैले शंका गरे कि।
5: ए,
4: छेरोगको शंका लाग्न साथ मैले स्वास्थ्य संस्थामा गएर जाँच गराएर स्वास्थ्य कर्मीले भने अनुसार पूरा मात्रा औषधि पूरा अवधिसम्म खाए अनि छेरोग निको भयो। बरु तिमी पनि अहिले नै स्वास्थ्य संस्थामा गएर खकार जताइहाल, छेरोग लागेको रहेछ भने पनि उपचार गरेपछि निको हुन्छ।
6: यदि कसैलाई 2 हप्तादेखि लगातार खोकी लागिरहेको छ, खान मन लाग्दैन, छाती दुख्छ, साँझ पख हल्का ज्वरो आउँछ र खकामा रगत देखा परेको छ भने क्षयरोग लागेको हुन सक्छ। यस्ता चिन्ह तथा लक्षणहरू देखिएमा वा क्षयरोगको शंका लागेमा जति सक्दो चाँडो स्वास्थ्य संस्थामा गई खकार जचाउ।
7: स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधिबाट पूरा मात्रामा पूरा अवधिसम्म औषधि खाएमा क्षयरोग निको हुन्छ। क्षयरोगको जाँच, निदान तथा औषधि स्वास्थ्य संस्थाहरूमा निशुल्क पाइन्छ।
8: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा। एचआईभी को नयाँ संक्रमण भेदभाव र मृत्युलाई न्यूनीकरण गर्न संक्रमितहरूको उचित उपचार हेरचाह र सहयोगको पहुँचमा अभिवृद्धि गर्दै एचआईभी संक्रमितहरूलाई सम्मानजनक र सक्रिय जीवनयापन व्यतीत गर्ने वातावरणको सिर्जना गरौं।
9: आफूलाई एचआईभी लागेको शंका लागेमा शोषित परामर्श तथा परीक्षण केन्द्रमा तुरन्त सम्पर्क राखौ। एचआईभी लाग्नबाट आफू पनि बचौ अरूलाई पनि बचाऊ।
10: गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय पोखराद्वारा जनहितमा जारी सन्देश।
11: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
12: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15-point चेकअप र फ्री बाइक वास।
13: थप जानकारीका लागि यामाहा शोरूम हरमटारी गोर्खा, फोन 0764204333, मोबाइल 98568143।
14: Choice FM 90.4 MHz।

0: California.
1: Extreme energy drink.
2: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
3: सबैलाई पाएक पर्ने आमा खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
2: त्यहाँ त्यस्तो विशेष के छ र?
3: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
2: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
3: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965400549, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856170970, 9856170970।
5: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0764213700 हरमटारी गोर्खा।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 9856404046 र 9856404901।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 9851535194।

0: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
1: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
2: पाल्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
3: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
2: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाऊ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेसनमा।
2: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
2: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336।
8: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
1: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
8: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98-460-26-176, 98-16-17-33-51।

Maria! Maria!

मुझे कोई रोकने वाले की जरूरत थी बस उस वक्त। थैंक यू माय एंजल।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।
4: हजुरहरू पनि म जस्तै हुनुहुन्छ। सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98-066-63-381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
5: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
4: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
5: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
4: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
5: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
4: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा। फोन 064-21-315 र मोबाइल 98-560-40-018।
6: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
6: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
6: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
6: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।

0: Choice FM 90.4 MHz.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0664202012, 0664202012।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा सम्पर्क नम्बर 98461253 98463656 98415019 61 र 98466042

0: हाम्रो वन हाम्रो जीवन
1: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527, 9841527। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9560 40283 र 9508

0: स्वाइस एफएम 90.4 मेगाहर्ज।
1: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
2: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
1: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
2: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206058, मोबाइल नम्बर 97969401403।
4: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
4: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98560-70133, 98460-56415, 98460-89033, 98460-42722 र 98560-42631।
6: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
6: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
6: गोर्खा गार्डन होटल गोर्खा। सम्पर्क 0664-590-111 र 98560-88088।
7: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
8: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
9: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
7: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
8: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।
10: Yamaha Monsoon Service Camp, Export Care for Rainy Ride, Just 24-30. दक्ष मेकानिक द्वारा देशभरिका 200+ बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
11: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास।
0: थप जानकारीका लागि यामाहा शोरूम, हरमटारी, गोर्खा। फोन 0664204433, मोबाइल 98560-18433।
12: यस यामाहा। मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय।

0: me a extreme energy drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
2: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
3: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
3: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856017970, 9856017970।
4: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् डी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ डी3 कम्प्युटर्स। फोन 0674213 हरमटारी गोर्खा।
5: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664207090, 9856404046 र 9856404901।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 9851335194।

स्कुलदेखि नै तिमीलाई पाउने चाहना राखे, तिमीले छोएका हरेक चिज सम्हालिराखे, तर तिमीलाई माया गर्छु भनेर कहिले भन्न सकिन। तिमी सँगै छैनौ, तर पनि मेरो आँखामा सपना पनि हरेक दिन आइरहन्छ। तिमी जहाँ छौ प्लिज मलाई एकचोटि भेट, जबसम्म मलाई भेट्दैनौ तबसम्म यो जरा बनाएर तिमीलाई सन्देश पठाइरहन्छु।

0: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
1: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
0: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
1: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामलाई कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
6: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
7: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय गोर्खाको सार्वजनिक अपील।
8: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय गोर्खा हार्दिक अपील गर्दछ।

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636। होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।

0: Choice FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँ त्यो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि युपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: California.
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
3: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षाको नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-019-61 र 98466-40622।

0: हाम्रो वन हाम्रो जीवन।
1: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
1: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
1: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको मानी।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानी।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको मानी सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसस जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008848।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403।
11: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
11: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 9856070130, 9846056415, 9846099033, 9846042722 र 9856042631।
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
11: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
11: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
10: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराइ स्टेजमा कस्तो मजाले बोलेको।
12: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराइ बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
13: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
12: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811193154, 9811193154।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
17: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
17: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
2: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
1: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
2: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
1: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
2: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
1: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: California. Extreme energy drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0565404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664420790, 9560404046 र 9560404901।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। ए टू मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास ग्यारेन्टी।

0: र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एण्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अस्मिन ढुंगाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय फुजेलेको कपडा पसल। फुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98460261176, 98 16 17 33 51।
0: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
3: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
4: पान्छाबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
5: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
4: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
6: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
6: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जान पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
9: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के के सुविधा छ रहेछ त्यहाँ?
9: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
9: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 0664213122 र 421443।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो।
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हो।
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्।
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
6: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप, खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
6: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाइ, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
6: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460271 र 98191-23170।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
9: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
10: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51-227 98410-51-227। हाम्रो वन हाम्रो जीवन।
11: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
0: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
11: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौ, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
0: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
11: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
0: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौ, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासँगको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: Choice FM 90.4 MHz.
1: Wow, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि.
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि.
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर.
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि.
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो. प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008848131.
7: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
8: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ.
7: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास.
8: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर.
7: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 9856-88088.

0: Mania.
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
4: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
6: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
5: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
6: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
5: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
6: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
5: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 064-421-315 र मोबाइल 98-560-40-018।
7: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
7: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाई, गोर्खामा पनि युपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
4: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98-460-70-211 र 98-91-23-170।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक

0: श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-019-61 र 98466-40622। व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
1: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
0: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
1: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
0: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।
5: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
0: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
6: कृषि ज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बाली थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरम्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
8: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
8: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 98-560-70-133, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।

अब पिउँदिन भो खोया बिर्के भोलि छोड्छु भन्दा भन्दै जीवन बित्ने भयो।

0: Extreme energy drink.
1: Wow, कस्तो राम्रो सुट कहाँसी लाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
1: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856404283 र 9008848031।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न। कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 9796941403।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
10: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
10: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
10: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बिथ्री कम्प्युटर्स, फोन 0764213023 हरमटारी गोर्खा।
13: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
14: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
13: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
15: गोर्खा बजार कालिका काखैमा
13: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
16: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
17: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
18: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: Mania Extreme Energy Drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965 40 49 50, मोबाइल नम्बर 98 560 40 499 र 98 560 30 082।
2: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
1: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
3: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
2: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
1: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 93 54, 98111 93 54।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
5: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
8: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
7: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
8: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
7: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
8: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्छ।
7: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
1: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: Extreme energy drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965 40 0 49, मोबाइल नम्बर 98 560 40 400 र 98 560 30 0 82।
3: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98 066 63 381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
4: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
2: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
4: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
2: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ,
5: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
2: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 98 560 17 970, 98 560 17 970।
5: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
5: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भएँ।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: Choice FM 90.4 MHz.
1: जथाभावी फोहोर नफाल्न क्लीन गोर्खाको अत्यन्त जरूरी सूचना।
2: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लीन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
1: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
3: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
1: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लीन गोर्खाद्वारा जारी सन्देश।
3: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा नियमित परीक्षा तथा पृष्ठ पोषण हुने विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा सम्पर्क नम्बर 98465 98463656 98415019 61 र 98466042

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
2: गोर्खा बजार कालिका काखैमा
0: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076 98 16 17 33 51।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह व्रतबन्ध जन्मदिन पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस। होटल गोर्खा प्यालेस, आराम स्वाद र सम्मानको सही ठेगाना। सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40046 र 98-560-40901।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
9: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
9: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98-560-70-130, 98-460-56-415, 98-460-89-033, 98-460-42-722 र 98-560-42-631।

0: Siphonia.
1: Extreme energy drink.
2: हाम्रो वन हाम्रो जीवन
3: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
2: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
3: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
2: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
3: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
2: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खासंघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
2: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227 9840-51-227। कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको मानि।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको मानि सर।
11: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
12: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
13: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसस जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
14: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
15: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
14: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
15: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
14: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-4-91-403।

0: Choice FM 90.4 MHz.
1: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
2: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दजै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
1: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
2: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
1: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
2: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
1: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
5: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
5: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064590111 र 9856088088।

0: me a extreme energy drink.
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्नसाथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98066 63381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: साने
1: के
0: तल तिम्रो फेभरेट ढाकु कालेको फिल्म लागेछ हेर्न जाने होइन हामी त जानला
1: बाख्रा तिमी हेरिदिन्छौ र
2: बोकल बाख्रा हेर्ने तेरो हुन्छ
0: क्या यहीँ

0: Mania Extreme Energy Drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेसले कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
2: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स फोन 0674213023 हरमतारी गोर्खा। बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891923170। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास।

0: टाटा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510211336।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल,
4: नारायण वस्त्रालय, फुजेलीको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
5: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ।
6: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस्ट देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98-066-63-381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: कृषि विज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बारी थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
2: हैन, एक्लै बसेर के सोचिराको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिराको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
6: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
7: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा। मोबाइल 98410-51-227, 98410-51-227। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
8: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
4: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
8: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू।
4: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
8: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
4: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
9: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
9: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
10: हाम्रो स्कुल महेन्द्र ज्योति छ।
2: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
2: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210।
3: हाम्रो वन हाम्रो जीवन।
4: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
3: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
4: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
3: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
4: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
3: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।
2: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन शिक्षा। हाम्रा विशेषताहरू:
5: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-019-61 र 98466-4622।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48 831।
6: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
7: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
6: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
7: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
6: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
8: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
9: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
8: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969400003।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज
1: गोर्खा आउनुहुन्छ, आराम शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ।
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
5: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
8: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
9: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
7: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
8: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98-111-93-54, 98-111-93-54।
6: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
10: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
6: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
10: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ, नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
6: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
10: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
6: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
8: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98-60-96-21-08, 98-60-96-21-08।

कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स फोन 067-421-3247 गोर्खा।

0: शाखाले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0635 40 0 49, मोबाइल नम्बर 98 560 40 400 र 98 560 30 0 82।
3: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, फोन 0674 21 23 हरमटारी, गोर्खा।
4: मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊं, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: California. Extreme energy drink.
1: हाम्रो स्कुल महेन्द्र ज्योति श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: दक्ष अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
1: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौं।

थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका छ दरबार मार्ग गोर्खा। सम्पर्क नम्बर 9856 70 130, 9846 56 415, 9846 89 033, 9846 42 722 र 9856 42 631।

0: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
1: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
0: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
1: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
0: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
0: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौं। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात् उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्तै जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगका लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको त्रुटि बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटीचौर गोर्खा। सम्पर्क नम्बर 98 4 61 25 300, 98 4 63 56 462, 98 4 15 019 61 र 98 4 66 40 622।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गृह उद्योग छँदैछ नि। UPVC झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाई, गोर्खामा पनि UPVC, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
5: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170।
6: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
0: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
5: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
7: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
5: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।

0: Mania?
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
4: कृषि ज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बाली थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
3: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
5: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
5: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
3: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560-17970, 98560-17970।
6: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
7: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
6: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।

0: Choice FM 90.4 MHz.
1: हाम्रो वन हाम्रो जीवन
2: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट सुरु हुन्छ।
1: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
2: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
1: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
2: सुक्खा मौसममा सलाई लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
1: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: अपाङ्गता हुनु भनेको पूर्व जन्मको फल होइन, विविध कारणले व्यक्तिमा अपाङ्गता हुने गर्छ। अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि कारण सार्वजनिक सेवाको उपभोगबाट वञ्चित गर्नु हुँदैन, यस्तो गरिएमा कानूनी हिसाबले दण्डनीय हुन्छ। सामाजिक विकास कार्यालय।

0: Twice FM 90.4 MHz.
1: Choice FM time check.
2: अहिले साँझको छ बजेको छ.
1: It's 6 PM.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: प्राथमिक सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै,
0: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो,
1: किर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, ठेकदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा,
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने,
1: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केव भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम का किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको सन्तोष र जवाबदेता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढ़ाउन माग गरेका छन्।
1: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पूँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पूँजीगत तर्फको 4 खर्ब 7 अर्ब रूपियाँ मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रूपियाँ मात्रै खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ़न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.74 4-7% बराबर खर्च भएको छ। सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेखीय खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जसो आर्थिक वर्षको अन्तिममा अर्थात असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढ़ेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब रूपियाँ आमदानी गर्दा 13 खर्ब 46 अर्ब रूपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रूपियाँका लागि सरकारले ऋण लिएको छ।
0: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालू गत 14 अर्ब 66 करोड़ 32 लाख 29 हजार र पूँजीगत तर्फ 26 अर्ब 47 करोड़ 53 लाख 71 हजार रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1 अर्ब 50 करोड़ रूपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजन गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेट मध्ये चालूतर्फ 13 अर्ब 97 करोड़ 63 लाख रूपियाँ र पूँजीगत तर्फ 20 अर्ब 75 करोड़ 99 लाख रूपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेट मध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याएको छ। कुल बजेटमध्ये पुँजीगत तर्फ 20 अर्ब 2 करोड़ 61 लाख 22 हजार रूपियाँ विनियोजन गरेको छ। मन्त्री शेरचनले चालू खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पुँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले बीच भागभण्ड नमिल्दा प्रदेशसभाको बैठक अनिश्चित बनेको छ।
1: इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन्न डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65 लाख किलो र झापामा वार्षिक 2 करोड़ किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
0: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाइ छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बाल बालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले 1 हप्ताभित्र भूस्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराति हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खान नपाएकाले बाल बालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।

0: अनुरोध गर्दछौ। साथै विक्रम सम्बत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्या पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो, कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका लागि खाना व्यवस्थापनमा समस्या लगायतको खबर प्रस्तुत गर्यो।
2: कैलालीमा एउटा टेम्पो भीरबाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित छानबिन समितिलाई एक साताको समय दिइएको छ। टेम्पो धनीले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री सुदन गुरूङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट शेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सड़क किनारमा पसलका लागि राखेको टेम्पो सड़कबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनी सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसे मलेकु सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सुगदेल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय र प्रहरी उपरीक्षक सुमित खड्कासँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाईको विरोध गरेका छन्। यी कान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आईजीपी चन्द्र कुबेर खापुङले कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
2: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अंकले घटेर 2711.76 बिन्दुमा झरेको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड़ किता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा सहित 3 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महतारा सहित समूहकी सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रूख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रूपियाँ बिगो माग दाबी गरेको छ।
2: लोकसेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानूनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार संघीय कानूनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पद प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोकसेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन

0: ठोस कदम चाल्नुपर्ने आयोगको ठमाई छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोक सेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
1: सरकारले थप 5 अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लदी पूजा, मगर समुदायको भूमि पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेड्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री निल बाराही गणनाच र रोल्पाको माडी गाउँपालिका 6 मगर समुदायको नचारू स्याई नाचलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक

0: पश्चिममा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्ला फाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएको थियो। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको विज्ञहरू बताउँछन्।
1: पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्र नभने अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ। मौसमविद रेवी ढकालले मनसुन भित्र न अझै केही समय लाग्ने जानकारी दिँदै मनसुन भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा भइ नसकेको बताउनुभयो। नेपालमा सरदर जुन 13 तारीकमा मनसुन भित्रिने गरेकोमा 2 ढिला भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको आगमन, त्यसको फैलावट, तीव्रता, वायु जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसुन भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसुन भित्रिएको संकेत दिइरहेका विभागले बताएको छ। प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसुनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रंगशाला बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: एक वर्षदेखि 5 सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
4: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार 3 पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1-5 बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ, समय बिहान 7 1 ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 यताकै न्यून बिन्दुमा झरेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र हर्मुज जलमार्ग बिना शुल्क खुल्ने सहमति भएको बारे दुवै पक्षले जानकारी गराएपछि कच्चा तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 5% घटेर प्रति ब्यारेल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल 126 पुगेको थियो। युद्ध शुरू हुनु अघि तेलको मूल्य प्रति ब्यारेल 70 हारारी रहेको थियो। यो सम्झौताले राहतको संकेत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देशबीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्याण्डमा

0: हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरूद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झण्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एचको यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले सन् 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यसै त राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन सन् 2014 समूह चरणबाट बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 अघि बढ़न सकेको थिएन। स्पेन फिफा वरियतामा दोस्रो स्थानमा छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 60 स्थानमा छ। यस्तै आजै राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। यस्तै बिहान पाउने 4 बजे अमेरिकाको मियामी रंगशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान पाउने 7 बजे अमेरिकाको लस एन्जेलस रंगशालामा समूह जीका इरान र न्यूजील्याण्ड खेल्दैछन्।
0: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सस नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्।
1: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। 4 पटकको विजेता इटाली लगातार 3रो पटक फाइनल चरणमा छैन भने केप भर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका मेक्सिको र क्यानाडाका 16 शहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्यूयोर्कको मेट लाइफ रंगशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रंगशालामा हुँदैछन् त सुनौ थप जानकारी।
0: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातीदेखि शुरू भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा फाइनल हुनेछ। 4 पटकको विजेता इटाली लगातार 3रो पटक विश्वकपमा छनौट हुन सकेन भने केप भेर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छन्। यसपालि विश्वकप अमेरिका मेक्सिको र क्यानाडाका 16 रंगशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रंगशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एस्टेका रंगशालामा भएको हो। अमेरिकाका मुख्य रंगशाला मध्ये एटीएनडी डालास सबैभन्दा ठूलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रंगशालाले फाइनल सहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रंगशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। सन् 2017 तयार भएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्ससमा रहेको ह्युस्टन शहरमा यसपालि समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी नेदरल्याण्ड्स र पोर्चुगलले यो रंगशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रंगशाला सन् 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मोन्टेरीमा 53,500 दर्शक अट्छन्। सन् 2015 उद्घाटन भएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 भन्दा धेरै रहने अनुमान छ। सोफी अर्थात लस एन्जलस, हार्ड रक अर्थात मियामी, लिवाइस अर्थात सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात सियाटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात फिलाडेल्फिया, जिलेट अर्थात बोस्टन र एरोहेड अर्थात केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रंगशाला सहित स्टाडियो एक्रोन र स्टाडियो बीबीभीएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा मानिएको छ। क्यानाडामा बीएमओ फिल्ड अर्थात टोरन्टो र बीसी प्लेस अर्थात भ्यानकुभरमा खेल हुँदैछन्। बीएमओ फिल्ड विश्वकपकै सबैभन्दा कम दर्शक क्षमता भएका रंगशाला मध्येको एक हो। विश्वकप 2026ले बढी टोली, बढी खेल र 3 दशकको संयुक्त आयोजना सहित नयाँ इतिहास बनाएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा मन्त्रालय गत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश। चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै।
1: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो।
0: कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या। कैलालीमा टेम्पो खसाले घटना बारे छानबिन गर्न समिति गठन। ठेकेदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्साले दिएको निर्देशन विवादमा।
1: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून। तेल आपूर्ति युद्ध अहिलेको अवस्थामा फर्कन समय लाग्ने।
0: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केप भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भोजन र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Extreme energy drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएको पर्ने आमा खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
2: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527, 9841527।
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0664202012, 0664202012।
2: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू, मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0664213115 र मोबाइल 9856404018।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 9851335194।

0: Choice FM 90.4 MHz.
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी.
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा.
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा.
1: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560 17970, 98560 17970.
3: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना.
4: घरको फोहोर वर्गीकरण गर्ने तरिका: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने.
5: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने.
6: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण.
7: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाओ. गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश.
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो. गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला. पढ़ाई हुने विषयहरू: विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा. हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता. श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा. सम्पर्क नम्बर 98461 25 300, 98463 56 462, 98415 019 61 र 98466 40 622.
9: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
10: तर अहिले जमाना फेरि सक्यो नि. तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ.
11: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो.
10: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्.
11: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब.
10: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ.
11: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि.
12: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना. एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो.
13: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने.
12: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अङ्ग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन. सीमित सिट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ. थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा. सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631.

0: toilet funny, extreme energy drink.
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24210 98576 24210।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: हैन, एक्लै बसेर के सोचिराको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिराको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
4: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
6: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
7: ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 064-421-322, हरमटारी, गोर्खा।
1: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
4: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
9: हाम्रो वन, हाम्रो जीवन।
10: आदिवासी, जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
9: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
10: आउनुहोस् हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
9: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
10: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
9: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौ, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: Choice FM 90.4 MHz.
1: Wow, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि.
3: Wow, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि.
1: Wow, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर.
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि.
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो. प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560 40283 र 98058 48831.
6: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न. कफी पनि खान मन लागेको थियो.
7: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
6: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
7: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
6: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
8: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
9: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
8: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403.
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
8: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ.
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास.
8: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर.
10: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 98560088088.
11: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने.
12: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्. ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन. ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं. उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं.
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
14: Choice FM time check.
15: अहिले बेलुकीको 7 बजेको छ.
14: It's 7 PM.

0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
1: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
2: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
1: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354, 98111 91354।

0: Mania.
1: Extreme energy drink.
2: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
3: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
2: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
3: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
2: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
3: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
2: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
4: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
5: कृषि ज्ञान केन्द्र गोर्खाको अनुरोध। विभिन्न कृषि बालीको खेती गर्ने तथा पाकेका बाली थन्क्याउने सिजन भएकाले आवश्यक कृषि कर्मलाई निरन्तरता दिई सम्भावित खाद्यान्न संकटलाई टारौं। स्वच्छ तथा ताजा फलफूल, तरकारी, दूध, माछा मासु तथा अण्डाको नियमित र सन्तुलित सेवन गरी शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गरी विभिन्न संक्रामक रोगबाट बचौं। कृषि सम्बन्धी उत्पादन सामग्री, रोग, किरा तथा अन्य प्राविधिक समस्या तथा उत्पादनको बजारीकरणमा समस्या परेमा कृषि ज्ञान केन्द्र गोर्खामा सम्पर्क गर्नुहोला। कृषि ज्ञान केन्द्र गोर्खा।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
4: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0565404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
8: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
9: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
4: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213015 र मोबाइल 9856404018।
10: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
7: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
10: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 0064202012, 0064202012।

0: कामना शपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51 227, 98410 51 227।
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
0: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24210, 98576 24210।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ, पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ, त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98 678 73 632 र 98 432 85 516। कृषक खेतका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
4: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना। एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने।
0: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन। सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग गोर्खा, सम्पर्क नम्बर 98560 70 130, 98460 56 415, 98460 89 033, 98460 42 722 र 98560 42 631। बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70 211 र 98191 23 170।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाई हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461235, 98463656, 98415019 र 98466042।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: California. Extreme energy drink.
1: Wow, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
4: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
5: हाम्रै बालकृष्ण सरकोमा नि सर।
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008848।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न। कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206658, मोबाइल नम्बर 9769400193।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
10: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
10: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
10: हाम्रो वन हाम्रो जीवन।
11: आदिवासी जनजाति र स्थानीय समुदायको पहिचान यहीबाट शुरू हुन्छ।
10: वर्षेनी वन डढेलोको कारणले वनको स्रोत विनाश गरी हामीहरूको जीवन, संस्कृति र जीविकोपार्जनमा गहिरो असर पारिरहेको छ।
11: आउनुहोस्, हामी सबै मिलेर वन डढेलो न्यूनीकरणमा जुटौं, किनकि वन जोगियो भने मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ र समग्र वातावरण पनि स्वच्छ रहन्छ।
10: त्यसैले बेलैमा वन व्यवस्थापन गरी वन क्षेत्रबाट सुकेका पात पतिङ्गर, झाडी लगायत ज्वलनशील वस्तु हटाऊ।
11: सुक्खा मौसममा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुले वनमा प्रवेश नगरौं र अरूलाई पनि प्रवेश गर्न रोक लगाऊ।
10: सकेसम्म डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिलेर तुरन्त निभाऊ। जिम्मेवार नागरिकको भूमिका खेलौं, आफू बाँच्नका लागि वनलाई बचाऊ। डिभिजन वन कार्यालय गोर्खा संघको सहकार्यमा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेटको अनुरोध।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो।
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
3: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमतारी गोर्खा, सम्पर्क नम्बर 98 460 26 176, 98 16 17 33 51।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
5: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
6: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
5: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98 111 91 354, 98 111 91 354।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: ओइ सुन न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
11: त्यति जाबो कुरामा पनि अल्झेर बसिराख है त। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
10: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
11: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
10: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
11: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
10: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
4: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98 60 96 21 08, 98 60 96 21 08।

0: Mania Extreme Energy Drink.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेसै कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404549, मोबाइल नम्बर 9856404799 र 9856303082।
2: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
3: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
3: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856017970, 9856017970।
4: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0664-21-27 धरमटारी गोर्खा।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 9851135194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 0664-21-322 र 0124-443।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाउन। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 9816170612, 9816170612।

0: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्यल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
1: जथाभावी फोहोर नफाल्न क्लीन गोर्खाको अत्यन्त जरूरी सूचना।
2: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लीन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
1: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रूप

0: रूपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
1: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
2: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
3: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
2: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
3: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
2: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98510-21-336।

0: California. Extreme energy drink.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: Choice FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सक्यो. अब भने घर हेर्न लायकको हुने भयो.
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो. घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु.
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि. युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि.
2: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन. अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए.
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा. आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्. गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा. सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891231170.
3: श्री महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खाको भर्ना सम्बन्धी जरूरी सूचना. एसईई परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै गोर्खा नगरपालिका वडा नम्बर 6 दरबार मार्गमा अवस्थित एस श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा व्यवस्थापन र शिक्षा शास्त्रमा भर्ना खुल्यो.
4: हाम्रा विशेषताहरू: दक्ष, अनुभवी र प्रविधियुक्त शिक्षकबाट अध्यापन, प्रविधियुक्त अत्याधुनिक इन्टरएक्टिभ बोर्ड जडित कक्षा कोठा, निशुल्क भर्नाको व्यवस्था, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रावास तथा विशेष छात्रवृत्तिको व्यवस्था, अतिरिक्त क्रियाकलाप खेलकुदहरूको उचित व्यवस्था, दिवा खाजा र स्वच्छ पिउने पानीको व्यवस्था, शान्त वातावरणमा अध्यापन गरिने.
3: ऐच्छिक विषयहरू: नेपाली, शिक्षा र विकास, अंग्रेजी, अर्थशास्त्र, लेखाको सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, शैक्षणिक पद्धति तथा मूल्याङ्कन. सीमित सीट संख्या भएकाले समयमै आफ्नो स्थान सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ. थप जानकारीका लागि महेन्द्र ज्योति माध्यमिक विद्यालय गोर्खा नगरपालिका 6 दरबार मार्ग, गोर्खा. सम्पर्क नम्बर 9856703130, 9846656415, 9846909033, 9846427722 र 9856426131.
1: वाउ, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
5: हाम्रै बालकृष्ण भाइको मानि.
6: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि.
7: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
8: हाम्रै बालकृष्ण सरको मानि सर.
9: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
8: हाम्रै न्यू टेलर्स लोगो, गोर्खा मानि.
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा. स्ट्रिट नम्बर 22, जीसा जाने बाटो. प्रोपाइटर बालकृष्ण परियार. सम्पर्क 9856040283 र 9008848031.
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न. कफी पनि खान मन लागेको थियो.
12: लैड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
12: त्यसैले त मैले तिमीलाई हालेर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
2: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
0: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा. फोन नम्बर 0664206058, मोबाइल नम्बर 9769401403.
13: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
0: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ.
13: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास.
0: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर.
13: गोर्खा गार्डन होटल, गोर्खा. सम्पर्क 0664590111 र 9856088088.
14: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो।
15: त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
16: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
15: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
17: गोर्खा बजार कालिका काखैमा
15: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176 98 16 17 33 51।

0: Choice FM 90.4 MHz.
1: भर्ना खुल्यो। गोर्खा जिल्लाकै सर्वाधिक विद्यार्थीको रोजाई तथा आकर्षणको केन्द्र बनेको विज्ञान प्रवर्धन कार्यक्रम लागू भएको एकमात्र विद्यालय श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खामा कक्षा 11 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदै समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला। पढ़ाई हुने विषयहरू विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा। हाम्रा विशेषताहरू: हरेक वर्ष जिल्लाकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल, दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पढ़ाइ हुने, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला भएको, अत्याधुनिक प्रविधि मैत्री कक्षा कोठा, नियमित परीक्षा तथा पृष्ठ पोषण हुने, विज्ञानतर्फ 100% छात्रवृत्तिको व्यवस्था, खेलकुद तथा सांगीतिक क्षेत्रलाई विशेष प्राथमिकता। श्री शक्ति माध्यमिक विद्यालय पाटेचौर गोर्खा। सम्पर्क नम्बर 98461-25300, 98463-56462, 98415-01961 र 98466-40622। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490-39421, गोर्खा नगरपालिका 6, शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
1: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनौ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
5: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र? तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ।
4: नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
5: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
4: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
5: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
6: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।

0: ऐ केटा हो, आज राति अल्लो पल्लो गाउँका सबैजना माछा मार्न जाने भन्ने सल्लाह छ, हामी पनि जानुपर्छ है।
1: राम्री राम्री सोल्टिनीहरू पनि आउँछन् का,
0: रमाइलो अर्कै खोली जानुपर्छ है।